0: प्रियाचार बटग्राम ट्यून किया।
1: रेडियो अमन, रेडियो अमन, रेडियो अमन, जज्बा है मोहब्बतें समेटने का, मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा।
2: रेडियो अमन नेटवर्क,
3: पैगाम अमन है,
4: प्यार की एक दुनिया लेकर,
5: मोहब्बत समेट कर,
6: रेडियो अमन आया आपकी जिंदगी में।
5: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क,
6: रेडियो अमन नेटवर्क।
7: دا وخت تاسو ریډیو امن نیٹ ورک اورئ،
8: اوس د خبرونو وخت شوی دی، راځئ چې خبرونه واورو.
9: بسم اللہ الرحمن الرحیم، السلام علیکم، دا غواز در ریډیو امن 88.4 نیٹ ورک ته د دې وخت مهم خبرونو سره زم لیاقت خان. ادارے دا مفتن خواگانے نا حلی شہید کا دلان دے گرفتار کری، چار صدہ کی معروف عالم دین شیخ الحدیث حضرت مولانا ادریس شہادت پندی جمعیت علماء اسلام فی مشر مولانا فضل الرحمن ولی دی چی ادارے دا مفتن خواگانے نا حلی شہید کا دلان دے گرفتار کری، دا قتلان گرفتار کولو مطالبے کولو سرائی سبا جمعی المزن بعد پورا ملک مظاہرو کولو اعلان کری دی. مولانا فضل الرحمن د مولانا محمد ادریس کور ته تللی تعزیت کړی دی، مولانا ادریس ته خراج عقیدت پیش کړی دی. مولانا فضل الرحمن ولی دی چې اختلاف رائے باندې یو مسلمان قتل جهالت دی، د مولانا ادریس جدای امت مسلمه لپاره صدمه ده، هغه د امن په تلاش کې بدمنه شکار شوی دی. مولانا فضل الرحمن ولی دی چې علماء کرام پاکستان عین سره ولاړ دی.

बल मिस्त्री गुरु चाकर रेजी अस्सलाम वालेकुम ताज बे सिंह गमिंग का चल रहे प्रोग्राम डेर जबरदस्त दे कराचे ही न स्पेशल सलाम अमीन उस्मानी माज उस्मानी बाज मामा नामा अयूब काका अमल सईद भाई बख्ती अकबर जेड के वफा उस्मानी द कराचे ना जेड के डेर से दमन ना सीधा महल द कराचे ना اون تو پروان کی چیدیا تا سو میسج کے ڈیرے سے تمنا بل میں سے جگلے عظما مائرا اندلیب سہانا کی کرن زویا لائبا کرتولین سیما سارا اریبا علیش با اونور ٹول جن کو تم سلام اتا سو چکم گیم یا دوی ز پین پوئے گم عظما ماز گچ کم دیا کمزور دی زہانی نوری ما خجی خا او تاج بتا سو خو خفن شین او ساسو پروگرام بوی او بد بوی زہانی نوری ما او دی کپ چائے کپ چس کئی کپ چس کئی تاج لالا زہانیہ نوری ماں خجی خا کپ چس کے مورتا

0: ड्राई फ्रूट उससे डेरे मजा कही खा। पुख्तन दादा जी दा गूगल ने दे गूगल दा गूगल ना बल्कि यूट्यूब बरा बोलू यूट्यूब कल जोट शिवे दे सही ना ना दे जवाब बरा ला रखा है यूट्यूब कल जोट शिवे दे जी यूट्यूब कल जोट शिवे दे ना दे जवाब तो बिल्कुल माला रखा बोलू शें ना दे इजाद कल शिवे दे यूट्यूब कमसन के शिवे दे ऐसे के फेसबुक तो बस मार करो 2004 यूट्यूब दे داخل شي ویلی پس دې جواب مال راکول شي هم کال دبد زګور مسرا کال کوم کې سوک دې او د کم زنه دي السلام علیکم
1: السلام علیکم جی
0: وعلیکم السلام جی ابو محمد
1: فیسبوک 2004 جی او یوټیوب 2005 جی
0: 2005 جواب بالکل صحیح دی الګا زخدا وای مې چې بس دغه لګتا صبح سره پلان باندې اوسه
1: خبر اورې
0: جی جی
1: فاینل زما هاته پرېږم
0: هم هاته پرې دی دغه شان ویلا مقابله سره مقابله لکه پکار ده
1: زم مقابله به وګړي
0: بالکل جی نو خیر اساس مرضی ده چې تاسو سیدر کار کوي خو زه دا وایم چې مقابله پکار ده کی مطلب ځان هراو نه کی ځان هراو کوي ٹھیک دی ما شمال نه زړه ساتل دا مو غټ کمال دی کنه
1: جی اب ور ادمه فائنل تک کوالیفای کړ دا نو اوس جګړه نه دی ما ټول پکار
0: بالکل نو سید تاسو ځان بالکل ریډی کې او تاسو بدا سلام په فائنل کې بتاسو دغه نو مخله سید دا سبجن مو وشولې او دغه لري کې نو مو وشول دا ځل نو مونږ چې کوم دی تاسو بد سړو نو مونږ آلې ٹھیک ده او دغه شان دی یو مله دی سړی نو او دغه رنګ یو نمبر سید
1: رحمان بابا
0: 15